0: तो खाओ और पियो और आंखें ठंडी करो। अगर तुम किसी आदमी को देखो तो कहना कि मैंने खुदा के लिए रोजे की मन्नत मानी तो आज मैं किसी आदमी से हरगिज कलाम नहीं करूंगी।
1: فأتت به قومها تحمله قالوا يا مريم لقد جئت شيئا فريا
0: پھر وہ اس بچے کو اٹھا کر اپنی قوم کے لوگوں کے پاس لے آئیں، وہ کہنے لگے کہ مریم یہ تو نے برا کام کیا۔
1: یا

0: खुदा को सजावार नहीं कि किसी को बेटा बनाए, वो पाक है। जब किसी चीज का इरादा करता है तो उसको यही कहता है कि हो जा, तो वो हो जाती है।
1: وَإِنَّ اللَّهَ رَبِّي وَرَبُّكُمْ فَاعْبُدُوهُ هَذَا صِرَاطٌ مُسْتَقِيمٌ
0: اور بے شک خدا ہی میرا اور تمہارا پروردگار ہے، تو اسی کی عبادت کرو، یہی سیدھا رستہ ہے۔

0: जब तुम्हारी बहन फिरौन के यहाँ गई और कहने लगी कि मैं तुम्हें ऐसा शख्स बताऊं जो उसको पाले, तो इस तरीके से हमने तुमको तुम्हारी माँ के पास पहुँचा दिया ताकि उनकी आंखें ठंडी हों और वो रंज ना करें। और तुमने एक शख्स को मार डाला तो हमने तुमको गम से मुखलसी दी और हमने तुम्हारी कई बार आजमाइश की। फिर तुम कई साल अहले मदियन में ठहरे रहे। फिर ए मूसा, तुम काबिलियत रिसालत के अंदाजे पर आ पहुंचे। और मैंने तुमको अपने काम के लिए बनाया है।
1: اذهب انت واخوك بآياتي ولا تنيا في ذكري
0: تو تم اور تمہارا بھائی دونوں ہماری نشانیاں لے کر جاؤ اور میری یاد میں سستی نہ کرنا۔
1: اذهبا الى فرعون انه طغى
0: دونوں فرعون کے پاس جاؤ، وہ سرکش ہو رہا ہے۔
1: فقولا له قولا لينا لعله يتذكر او يخشى
0: اور اس نرمی سے بات کرنا، شاید وہ غور کرے یا ڈر جائے۔
1: قال

0: और अपने घर वालों को नमाज का हुक्म करो और उस पर कायम रहो। हम तुमसे रोजी के खासगार नहीं, बल्कि तुम्हें हम रोजी देते हैं, और नेक अंजाम अहले तक्वा का है।
1: وقالوا لولا يأتينا بآية من ربه أولم تأتهم بينة ما في الصحف الأولى
0: اور کہتے ہیں کہ یہ پیغمبر اپنے پروردگار کی طرف سے ہمارے پاس کوئی نشانی کیوں نہیں لاتے، کیا ان کے پاس پہلی کتابوں کی نشانی نہیں آئی؟

0: वेलकम बैक लिसनर, आई एम योर होस्ट उमे हबीबा एट 92.6। सो कंटिन्यू आवर क्वेश्चन आंसर सेशन। मैम, आपने जैसे कि बताया कि इंग्लिश लैंग्वेज सेंटर किस तरह से कंट्रीब्यूट कर रहा है, तो एक टिपिकल क्लासरूम से हट के भी इंग्लिश लैंग्वेज सेंटर्स की क्या खिदमात हैं जो सर अंजाम दी जा रही हैं, आप उसके बारे में बताएंगे?
1: We are part of the Faculty of Languages and Literature और ELC standalone भी बहुत सारी जो है वो supplementary हमारे programs हैं। हमारा एक बड़ा important program है which is called the Skill Center, और Skill Center में हम students को extra classes के ज़रिए उनकी जो भी English में जो उनको ज़रूरत है support की, writing में, listening में, speaking में, वो हम देते हैं। उसके साथ हमारा है Writing Support Center। This is part of our strategic pillar to become part of an international university। किसी भी university को देख लें international, उनका एक writing support center होता है जो पूरी university को provide करता है editorial services उनके research articles के लिए, और students को हम provide करते हैं tutorials के। कोई भी student किसी भी department का अगर वो बैठ के किसी हमारे team member के साथ थोड़ा सा time spend करना चाहते हैं अपने writing को improve करने के लिए या speaking को, ज़्यादा हम writing support center है, we focus on the writing, तो हम उनकी help करते हैं। और साथ ही में हमारा जो है वो फॉरेन लैंग्वेजेस का भी है। वी टीच फॉरेन लैंग्वेजेस टू द एंटायर यूनिवर्सिटी, जो स्टूडेंट्स उसके लिए ऑप्ट करना चाहते हैं। अभी हम चाइनीज और फ्रेंच क्लासेस जो है वो ऑफर कर रहे हैं थ्रू द ELC। थैंक यू।
0: तो उन क्लासेस की ड्यूरेशन क्या होती है?
1: उनकी रेगुलर ड्यूरेशन होती है। स्किल सेंटर की जो क्लास होती है वो एक हफ्ते में 3 आवर्स की क्लास होती है, एंड जो हमारे फॉरेन लैंग्वेजेस की क्लास होती है वो हमारी इंग्लिश की क्लास की तरह वी हैव 1 आवर प्लस स्लॉट, एंड दैट इज also a 3 credit hour course, so these are proper courses through the university, unke 3 hours jo hain wo credit hours hote hain।
0: सो मैम, आप बताएं कि लर्निंग सेंटर किस तरह से कंट्रीब्यूट कर रहा है, आप कुछ ऐड करना चाहें तो कहेंगी।
2: मैं थोड़ा सा इसमें आपको और बताना चाहती हूँ स्किल सेंटर के बारे में, क्योंकि ये एक हमारा प्राइम प्रोजेक्ट है, जो कि जब का ELC जो है वो यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब में हम लोगों ने इंग्लिश लैंग्वेज सेंटर को डिवेलप किया, उसके साथ ही हमने स्किल सेंटर स्टार्ट किया। ये हम कुछ एक्स्ट्रा जो है सर्विसेज प्रोवाइड करते हैं टू द UCP स्टूडेंट्स। आप जो पहले क्वेश्चन थी कि जो डिफरेंट एरियाज से स्टूडेंट्स आते हैं और डिफरेंट बैकग्राउंड्स के होते हैं और उनकी जो है आप कह लें कि प्रोफिशिएंसी भी डिफरेंट होती है अबाउट द लैंग्वेज, उसको हम कैसे केटर करते हैं और उनको एट पार लेके आते हैं, तो स्किल सेंटर इस सिलसिले में एक बहुत अहम किरदार अदा करता है। उसमें यह है कि एक 0 credit कोर्स है, पास फेल के बेस पे है ये, इसमें ग्रेडिंग नहीं हम करते हैं, ठीक है, और इसमें हम फोकस करते हैं फर्स्ट सेमेस्टर के स्टूडेंट्स के ऊपर। और उस किस तरह हम फोकस करते हैं कि हम ऐसे तमाम स्टूडेंट्स को जो कि एंट्री टेस्ट में जिनके 50% या उससे कम मार्क्स आते हैं उनको हम एनरोल करते हैं स्किल सेंटर में, और उसकी हम अलहदा से, और उसके लिए हम अपने जो बहुत ज़्यादा सीनियर हमारी फैकल्टी है उसको हम डेडिकेट करते हैं फॉर दीज क्लासेस, ठीक है। हमारे टीम लीड्स और हमारी जो सीनियर फैकल्टी है वो ये क्लासेस लेती है, जैसे शिबा ने कहा कि 3 credit hours इनकी भी प्रॉपर क्लास है, और वो हम फ्री ऑफ कॉस्ट UCP के स्टूडेंट्स को ऑफर करते हैं, उसको हम कोई चार्ज नहीं करते। और आप ये देखिए कि द बेस्ट ऑफ आर टीचर्स वो उनको साइड बाय साइड दे आर टेकिंग एन इंग्लिश कोर्स इन English 1 एंड साइड बाय साइड इन ऑर्डर टू इम्प्रूव देयर प्रोफिशिएंसी हम उनको स्किल सेंटर भी ऑफर कर रहे हैं उतने ही आवर्स का, और वीक में 3 hours की क्लास होती है उसकी भी, और उसमें हमारा मुकम्मल फोकस जो होता है वो एक बहुत ही फन लविंग एनवायरनमेंट, एक बहुत ही रिलैक्स्ड एनवायरनमेंट में होता है, जिसमें कि हम ना सिर्फ जिस तरह मैंने आपको बताया कि English 1 में एक्टिविटीज़ को हम करते हैं उस पे बेस करता है, बल्कि इसमें टीचर्स के पास भी फ्री हैंड होता है कि वो अपनी क्लास की जो है कैपेबिलिटी को देखते हुए वो एक्टिविटीज़ डिज़ाइन कर सकते हैं। अब जैसे स्किल सेंटर के जो टीचर्स हैं वो फिर शॉर्ट मूवीज़ भी दिखाते हैं, वो पॉडकास्ट भी दिखाते हैं उसके अंदर, वो लिसनिंग की बहुत ज़्यादा प्रैक्टिस करवाते हैं, ताकि जो वो बच्चे हैं जो कि किसी वजह से भी जो है वो कुछ पीछे उन रह सकते हैं, تو وہ اس کو کور کر سکیں, نہ صرف کور کر سکیں بلکہ زیادہ بہتر ہو سکیں. اور جتنا زیادہ اس میں اسپیکنگ ایکٹیویٹیز کے اوپر کیا جاتا ہے, کیونکہ کلاس میں اتنا موقع نہیں ملتا, آپ نے سلیبس بھی ختم کرنا ہے, آپ نے جو ہے وہ ٹرمینل ایگزامس کی طرف بھی جانا ہے, آپ نے ہر چیز کرنی ہے. تو اس میں بھی ہیں ایگزامس ہیں, اسیسمنٹس ہیں, اٹس ناٹ لائک دس کہ وہ نہیں ہے, لیکن وہ اس طرح ہے کہ ان کو بیس کیا جاتا ہے اسٹوڈنٹس کے جو بھی ان کی ریکوائرمنٹ ہے اس کے مطابق. تو اس لیے جو ہے میں بالکل اس آپ کے پلیٹفارم سے یہ کہنا چاہوں گی کہ جو بھی اسٹوڈنٹس سن رہے ہیں وہ پلیز ضرور اس کو اٹینڈ کریں اگر وہ انرول ہو گئے ہیں اس کے اندر, کیونکہ یہ ان کی ایک پروفیشنسی, ان کی ابلٹی جو کہ لینگویج جو کہ بہت امپورٹنٹ ہے, بیکاز نو میٹر ہاؤ مچ گڈ ان یور اسٹڈیز ان یور اون سبجیکٹ, اگر آپ کی کمیونیکیشن اسکلز اچھے نہیں ہیں تو یو آر انیبل ٹو پرفارم بیٹر ان یور پروفیشنل لائف. تو اس پروگرام کے تھرو میں بچوں کو یہ کہنا چاہوں گی کہ وہ ضرور اس میں اگر وہ انرول ہو گئے ہیں تو وہ ریگولرلی اٹینڈ کریں اس کی کلاسز کو.
0: میم کمیونیکیشن کو لے کے ہی میرا کوشچن ہے, مطلب ہم اکثر دیکھتے ہیں کہ اسٹوڈنٹس رائٹنگ میں اور ان کی انگلش گرامر بہت اچھی ہوتی ہے, لیکن جب اسپیکنگ کا ٹائم آتا ہے تو سم ٹائم اسٹوڈنٹ اس چیز کو لے کے شائع فیل کرتے ہیں یا اتنا ایفیشینٹلی وہ بول نہیں سکتے. تو جو اسٹوڈنٹس چاہتے ہیں کہ ہم اپنی اسپیکنگ جو ہے اچھی کریں, تو ان کے لیے آپ کیا ایڈوائس دینا چاہیں گی, کون سی ایسی پریکٹسز ہیں جو وہ کریں تو وہ ان کے لیے بہت بینیفیشیل رہیں گی؟
2: اچھا, اس میں یہ ہے کہ لسننگ از دا امپورٹنٹ فیکٹر. آپ یہ دیکھیں کہ لینگویج از آل اباؤٹ اٹس اے ہیومن ایکٹیویٹی, ایکچولی اٹس ناٹ سبجیکٹ ایز آئی سیڈ ارلیئر. ہم جب پیدا ہوتے ہیں تو سال ڈیڑھ سال ہم کچھ نہیں بولتے, ٹھیک ہے, ہم سن رہے ہوتے ہیں, ہم امیجز بنا رہے ہوتے ہیں اپنے مائنڈ میں, جو کچھ ہماری مدر کہہ رہی ہوتی ہیں, ہمارے سبلنگس کہہ رہے ہوتے ہیں, ہمارے گرینڈ پیرنٹس کہہ رہے ہوتے ہیں, ہم اس سے ایک امیجز بناتے ہیں. اینڈ دین آفٹر این ایئر اینڈ ہاف وی اسٹارٹ ٹاکنگ, ہم وائس آؤٹ کرنا شروع کرتے ہیں, جو کہ اتنا پرفیکٹ نہیں ہوتا, ٹھیک ہے نا, بالکل اسی طرح ہوتا ہے جیسے بچے آتے ہیں تو پروننسیشن ٹھیک نہیں ہوتی, تو ان کے ایکسنٹ ٹھیک نہیں ہوتے, ٹھیک ہے, بالکل یہ ایسے ہی ہوتا ہے. تو یہ اتنا نیچرل پروسیس ہے لینگویج لرننگ کا. تو میں ہمیشہ بچوں کو یہی ایڈوائز کرتی ہوں کہ وہ جتنا زیادہ لسننگ کریں گے, مطلب وہ اس کے لیے وہ موویز دیکھیں انگلش لینگویج کی, وہ پروگرام سنیں, اب تو بہت جو ہے ان کے پاس ایونیوز ہیں, فیسلٹیز ہیں, یوٹیوب پہ بہت کچھ اویلیبل ہے. دا مور دے لسن دا مور دے ول بی ایبل ٹو اسپیک ویل, ٹھیک ہے. اور دوسری جو چیز ہے کہ جو کہ بہت تیزی سے ڈمنش ہوتی جا رہی ہے ایون ایلڈرز میں بھی, ایک چیز ہماری ریڈنگ ہیبٹس بہت جو ہیں وہ ایک ان کو سیٹ بیک ملا ہے میڈیا اور ان سب چیزوں کی اتنی فراوانی کی وجہ سے. تو میرا یہ ایڈوائس ہے کہ ضرور کچھ نہ کچھ پڑھیں جو آپ کے انٹرسٹ کا ہے. ضروری نہیں ہے کہ آپ کوئی بہت فلاسفیکل چیزیں پڑھیں, آپ کو اسپورٹس میں انٹرسٹ ہے تو آپ ایٹ لیسٹ اسپورٹس کے بارے میں روز کچھ نہ کچھ پڑھیں. اگر آپ کو میڈیا میں انٹرسٹ ہے, آپ موویز کے ریویو پڑھنا چاہتے ہیں, آپ وہ پڑھیں. آپ کو فوڈ سے انٹرسٹ ہے تو فوڈ سے ریلیٹڈ چیزیں پڑھیں, ٹھیک ہے, جو انٹرسٹ ہے. پہلے آپ اس طرح اسٹارٹ کریں, جب آپ اس طرح اسٹارٹ کریں گے اور آپ کو ریڈنگ کی عادت پڑ جائے گی تو پھر آپ اور بھی چیزوں کو پڑھ سکتے ہیں, اور پھر اس کو آپ یوز کریں. جو نئے ورڈ سیکھتے ہیں آپ ان کو لازمی یوز کریں, بیکاز لینگویج از اے اسپوکن پروسیس, جب تک آپ بولیں گے نہیں وہ آئے گا نہیں آپ کو, ٹھیک ہے نا. یو کین ٹیک دا ایگزامپل فرام دس پرسپیکٹو دیٹ کہ ہمارے جتنی بھی ریلیٹیوز یا ہم خود بھی جاتے ہیں, جب بھی ابراڈ جائیں گے تو آپ بولنا شروع کر دیتے ہیں, کیونکہ وہاں کمپلشن ہوتی ہے کہ آپ نے بولنا ہے. تو آپ جب تک یہ کمپلشن اپنے اوپر نہیں لے کے آئیں گے کہ میں نے بولنا ہے, تو اس وقت تک یہ بہتر نہیں ہوگا نا.
0: لسنر, اٹس ٹائم فار اے شارٹ بریک, اور واپس آتے ہیں اس شارٹ بریک کے بعد اور پھر سے ہم شروع کریں گے اپنے کوسچن آنسرز کا سیشن. تب تک سنتے رہیے ریڈیو 92.6.

0: Welcome back, listener. I'm your host, Ume Habiba, at 92.6. So, continue our question answer session. Ma'am, aapne jaise ki bataya ki English Language Center kis tarah se contribute kar raha hai. To ek typical classroom se hat ke bhi English Language Centers ki kya khidmat hain jo sar anjaam di ja rahi hain, aap uske bare mein batayenge?
1: We are part of the Faculty of Languages and Literature और ELC standalone भी बहुत सारी जो है वो supplementary हमारे programs हैं. हमारा एक बड़ा important program है which is called the Skill Center. और Skill Center में हम students को extra classes के ज़रिए उनकी जो भी English में जो उनको ज़रूरत है support की, writing में, listening में, speaking में, वो हम देते हैं. उसके साथ हमारा है Writing Support Center. This is part of our strategic pillar to become part of an international university. किसी भी university को देख लें international, उनका एक writing support center होता है जो पूरी university को provide करता है editorial services उनके research articles के लिए, और students को हम provide करते हैं tutorials के. कोई भी student किसी भी department का अगर वो बैठ के किसी हमारे team member के साथ थोड़ा सा time spend करना चाहते हैं अपने writing को improve करने के लिए या speaking को, ज़्यादा हम writing support center है, we focus on the writing, तो हम उनकी help करते हैं. और साथ ही में हमारा जो है वो फॉरेन लैंग्वेजेस का भी है. वी टीच फॉरेन लैंग्वेजेस टू द एंटायर यूनिवर्सिटी. जो स्टूडेंट्स उसके लिए ऑप्ट करना चाहते हैं, अभी हम चाइनीज और फ्रेंच क्लासेस जो है वो ऑफर कर रहे हैं थ्रू द ELC. थैंक यू.
0: तो उन क्लासेस की ड्यूरेशन क्या होती है?
1: उनकी रेगुलर ड्यूरेशन होती है. स्किल सेंटर की जो क्लास होती है वो एक हफ्ते में 3 आवर्स की क्लास होती है. एंड जो हमारे फॉरेन लैंग्वेजेस की क्लास होती है वो हमारी इंग्लिश की क्लास की तरह वी हैव 1 आवर प्लस स्लॉट, एंड दैट इज also a 3 credit hour course. So these are proper courses through the university. Unke 3 hours jo hain wo credit hours hote hain.
0: So ma'am, aap bataein ke learning center kis tarah se contribute kar raha hai. Aap kuch add karna chahe to kahenge.
2: Main thoda sa isme aapko aur batana chahti hu skill center ke bare mein, kyunki ye ek hamara prime project hai jo ke jab ka ELC jo hai wo University of Central Punjab mein hum logo ne English language center ko develop kiya, uske sath hi humne skill center start kiya. Ye hum kuch extra jo hai services provide karte hain to the UCP students. Aap jo pehle question रही थी कि जो डिफरेंट एरियाज से स्टूडेंट्स आते हैं और डिफरेंट बैकग्राउंड्स के होते हैं और उनकी जो है आप कह लें कि प्रोफिशिएंसी भी डिफरेंट होती है अबाउट द लैंग्वेज, उसको हम कैसे केटर करते हैं और उनको एट पार लेके आते हैं. तो स्किल सेंटर इस सिलसिले में एक बहुत अहम किरदार अदा करता है. उसमें यह है कि एक 0 credit कोर्स है, पास फेल के बेस पे है ये. इसमें ग्रेडिंग नहीं हम करते हैं, ठीक है, और इसमें हम फोकस करते हैं फर्स्ट सेमेस्टर के स्टूडेंट्स के ऊपर. और उस किस तरह हम फोकस करते हैं कि हम ऐसे तमाम स्टूडेंट्स को जो कि एंट्री टेस्ट में जिनके 50% या उससे कम मार्क्स आते हैं उनको हम एनरोल करते हैं स्किल सेंटर में. और उसकी हम अलग से, और उसके लिए हम अपने जो बहुत ज़्यादा सीनियर हमारी फैकल्टी है उसको हम डेडिकेट करते हैं फॉर दीज क्लासेस, ठीक है. हमारे टीम लीड्स और हमारी जो सीनियर फैकल्टी है वो ये क्लासेस लेती है. और जैसे शिबा ने कहा कि 3 credit hours, इनकी भी प्रॉपर क्लास है और वो हम फ्री ऑफ कॉस्ट यूसीपी के स्टूडेंट्स को ऑफर करते हैं, उसको हम कोई चार्ज नहीं करते. और आप ये देखिए कि द बेस्ट ऑफ आर टीचर्स वो उनको साइड बाय साइड दे आर टेकिंग एन इंग्लिश कोर्स इन English 1 एंड साइड बाय साइड इन ऑर्डर टू इम्प्रूव देयर प्रोफिशिएंसी हम उनको स्किल सेंटर भी ऑफर कर रहे हैं उतने ही आवर्स का. और वीक में 3 आवर्स की क्लास होती है उसकी भी. और उसमें हमारा मुकम्मल फोकस जो होता है वो एक बहुत ही फन लविंग एनवायरनमेंट, एक बहुत ही रिलैक्स्ड एनवायरनमेंट में होता है, जिसमें कि हम ना सिर्फ जिस तरह मैंने आपको बताया कि English 1 में एक्टिविटीज़ को हम करते हैं उस पे बेस करते हैं, बल्कि इसमें टीचर्स के पास भी फ्री हैंड होता है कि वो अपनी क्लास की जो है कैपेबिलिटी को देखते हुए वो एक्टिविटीज़ डिज़ाइन कर सकते हैं. अब जैसे स्किल सेंटर के जो टीचर्स हैं वो फिर शॉर्ट मूवीज़ भी दिखाते हैं, वो पॉडकास्ट भी दिखाते हैं उसके अंदर, वो लिसनिंग की बहुत ज़्यादा प्रैक्टिस करवाते हैं ताकि जो वो बच्चे हैं जो कि किसी वजह से भी जो है वो कुछ पीछे उन रह सकते हैं तो वो उसको कवर कर सकें, ना सिर्फ कवर कर सकें बल्कि ज़्यादा बेहतर हो सकें. और जितना ज़्यादा उसमें स्पीकिंग एक्टिविटीज़ के ऊपर किया जाता है, क्योंकि क्लास में इतना मौका नहीं मिलता, आपने सिलेबस भी ख़त्म करना है, आपने जो है वो टर्मिनल एग्ज़ाम्स की तरफ भी जाना है, आपने हर चीज़ करनी है. तो इसमें भी हैं एग्ज़ाम्स हैं, असेसमेंट्स हैं, इट्स नॉट लाइक दिस कि کہ وہ نہیں ہے, لیکن وہ اس طرح ہے کہ ان کو بیس کیا جاتا ہے اسٹوڈنٹس کے جو بھی ان کی ریکوائرمنٹ ہے اس کے مطابق. تو اس لیے جو ہے میں بالکل اس آپ کے پلیٹفارم سے یہ کہنا چاہوں گی کہ جو بھی اسٹوڈنٹس سن رہے ہیں وہ پلیز ضرور اس کو اٹینڈ کریں اگر وہ انرول ہو گئے ہیں اس کے اندر, کیونکہ یہ ان کی ایک پروفیشنسی, ان کی ابلٹی جو کہ لینگویج جو کہ بہت امپورٹنٹ ہے, بیکاز نو میٹر ہاؤ مچ گڈ ان یور اسٹڈیز ان یور اون سبجیکٹ, اگر آپ کی کمیونیکیشن اسکلز اچھے نہیں ہیں تو یو آر انیبل ٹو پرفارم بیٹر ان یور پروفیشنل لائف. تو اس پروگرام کے تھرو میں بچوں کو یہ کہنا چاہوں گی کہ وہ ضرور اس میں اگر وہ انرول ہو گئے ہیں تو وہ ریگولرلی اٹینڈ کریں اس کی کلاسز کو.
0: میم کمیونیکیشن کو لے کے ہی میرا کوشچن ہے, مطلب ہم اکثر دیکھتے ہیں کہ اسٹوڈنٹس رائٹنگ میں اور ان کی انگلش گرامر بہت اچھی ہوتی ہے, لیکن جب اسپیکنگ کا ٹائم آتا ہے تو سم ٹائم اسٹوڈنٹ اس چیز کو لے کے شائع فیل کرتے ہیں یا اتنا ایفیشینٹلی وہ بول نہیں سکتے. تو جو اسٹوڈنٹس چاہتے ہیں کہ ہم اپنی اسپیکنگ جو ہے اچھی کریں, تو ان کے لیے آپ کیا ایڈوائس دینا چاہیں گی, کون سی ایسی پریکٹسز ہیں جو وہ کریں تو وہ ان کے لیے بہت بینیفیشیل رہیں گی؟
2: اچھا, اس میں یہ ہے کہ لسننگ از دا امپورٹنٹ فیکٹر. آپ یہ دیکھیں کہ لینگویج از آل اباؤٹ اٹس اے ہیومن ایکٹیویٹی, ایکچولی اٹس ناٹ سبجیکٹ ایز آئی سیڈ ارلیئر. ہم جب پیدا ہوتے ہیں تو سال ڈیڑھ سال ہم کچھ نہیں بولتے, ٹھیک ہے, ہم سن رہے ہوتے ہیں, ہم امیجز بنا رہے ہوتے ہیں اپنے مائنڈ میں, جو کچھ ہماری مدر کہہ رہی ہوتی ہیں, ہمارے سبلنگس کہہ رہے ہوتے ہیں, ہمارے گرینڈ پیرنٹس کہہ رہے ہوتے ہیں, ہم اس سے ایک امیجز بناتے ہیں. اینڈ دین آفٹر این ایئر اینڈ ہاف وی اسٹارٹ ٹاکنگ, ہم وائسز وائس آؤٹ کرنا شروع کرتے ہیں, جو کہ اتنا پرفیکٹ نہیں ہوتا, ٹھیک ہے نا, بالکل اسی طرح ہوتا ہے جیسے بچے آتے ہیں تو پروننسیشن ٹھیک نہیں ہوتی, تو ان کے ایکسنٹ ٹھیک نہیں ہوتے, ٹھیک ہے, بالکل یہ ایسے ہی ہوتا ہے. تو یہ اتنا نیچرل پروسیس ہے لینگویج لرننگ کا. تو میں ہمیشہ بچوں کو یہی ایڈوائز کرتی ہوں کہ وہ جتنا زیادہ لسننگ کریں گے, مطلب وہ اس کے لیے وہ موویز دیکھیں انگلش لینگویج کی, وہ پروگرام سنیں, اب تو بہت جو ہے ان کے پاس ایونیوز ہیں, فیسلٹیز ہیں, یوٹیوب پہ بہت کچھ اویلیبل ہے. دا مور دے لسن دا مور دے ول بی ایبل ٹو اسپیک ویل, ٹھیک ہے. اور دوسری جو چیز ہے کہ جو کہ بہت تیزی سے ڈمینش ہوتی جا رہی ہے ایون ایلڈرز میں بھی, ایک چیز ہماری ریڈنگ ہیبٹس بہت جو ہیں وہ ایک ان کو سیٹ بیک ملا ہے میڈیا اور ان سب چیزوں کی اتنی فراوانی کی وجہ سے. تو میرا یہ ایڈوائس ہے کہ ضرور کچھ نہ کچھ پڑھیں جو آپ کے انٹرسٹ کا ہے. ضروری نہیں ہے کہ آپ کوئی بہت فلاسفیکل چیزیں پڑھیں, آپ کو اسپورٹس میں انٹرسٹ ہے تو آپ ایٹ لیسٹ اسپورٹس کے بارے میں روز کچھ نہ کچھ پڑھیں. اگر آپ کو میڈیا میں انٹرسٹ ہے, آپ موویز کے ریویو پڑھنا چاہتے ہیں, آپ وہ پڑھیں. آپ کو فوڈ سے انٹرسٹ ہے تو فوڈ سے ریلیٹڈ چیزیں پڑھیں, ٹھیک ہے, جو انٹرسٹ ہے. پہلے آپ اس طرح اسٹارٹ کریں, جب آپ اس طرح اسٹارٹ کریں گے اور آپ کو ریڈنگ کی عادت پڑ جائے گی تو پھر آپ اور بھی چیزوں کو پڑھ سکتے ہیں, اور پھر اس کو آپ یوز کریں. جو نئے ورڈ سیکھتے ہیں آپ ان کو لازمی یوز کریں, بیکاز لینگویج از اے اسپوکن پروسیس, جب تک آپ بولیں گے نہیں وہ آئے گا نہیں آپ کو, ٹھیک ہے نا. یو کین ٹیک دا ایگزامپل فرام دس پرسپیکٹو دیٹ کہ ہمارے جتنی بھی ریلیٹیوز یا ہم خود بھی جاتے ہیں, جب بھی ابراڈ جائیں گے تو آپ بولنا شروع کر دیتے ہیں, کیونکہ وہاں کمپلشن ہوتی ہے کہ آپ نے بولنا ہے. تو آپ جب تک یہ کمپلشن اپنے اوپر نہیں لے کے آئیں گے کہ میں نے بولنا ہے, تو اس وقت تک یہ بہتر نہیں ہوگا نا.
0: لسنر, اٹس ٹائم فار اے شارٹ بریک, اور واپس آتے ہیں اس شارٹ بریک کے بعد اور پھر سے ہم شروع کریں گے اپنے کوسچن آنسرز کا سیشن. تب تک سنتے رہیے ریڈیو 92.6.